0: अब बिल्कुल माँ भी आने समझी हुई निगत के तो चले सही सही सही सही माँ ने सोचा भाई ये जो टाइम आज चुप कर बैठा यू माँ सोचा ओके जी सो डी स्किन ब्यूटी क्रीम तव लगाया था कोने यो बुधाए जो एंड डी स्किन ब्यूटी क्रीम अगर तुम पान ना लगाया ना तो डी स्किन ब्यूटी क्रीम तुम कें गिफ्ट करे सगो था सो डी स्किन ब्यूटी क्रीम तुम कें गिफ्ट करण दे तुम दिल चवे थी यो मुखे बुधाए जो छो तो कुछ प्री प्यारा सा जिंदगी में हुंदा है जे जो खूबसूरत थेण असा के डाडी खुशी दीदो है अगर तुम भी चाहते तो बाबा तुम जे के प्री प्यारा है वे खूबसूरत दिखा जन तो उनन जे लाए तुम डी स्किन ब्यूटी क्रीम परचेस करे सगो था हु भी खुश थी वेना तुम भी खुश थी वेना तुम ई खुश थी वेना छो तो हु खूबसूरत थी ना तो ताके जाहिर सी गला खुशी थी आई हो वरी कुछ ये थी ना तो उन्हें यो महसूस थी तो बाबा असा जी परवाह करण वारो अज डी ताई कोई है ये थी असा कड़ी कड़ी ये महसूस थी तो असा जी जिंदगी में मानू तो खोड़ सारा पर असा जी परवाह शायद कें कोने का सो मानू जेके भी तवाजा प्यारा जेके तवाजे जिंदगी में थोड़ी वैल्यू रखन था उन्हें महसूस कराइंदा कयो तो यस यू आर इम्पोर्टेंट तो तमाम भी डी स्किन ब्यूटी क्रीम पांजे प्यारन के तोहफो दियो आई डी स्किन जो फेस वॉश तो वाह वाह वाह डाडू भलो तव बई चीजों जो तो डाडा भली डाडी भली गाला अगर एक चीज भी देन चाहे तो या तो फेस वॉश दियो या तो ब्यूटी क्रीम सो डी स्किन ब्यूटी क्रीम आए एंड डी स्किन जो फेस वॉश आए लगाया बाबा तामे सोना थियो तां जो भी हक है हैप्पी गर्ल थैंक यू सो मच आपका बहुत शुक्रिया तन्हा मोहम्मद हनीफ खान डहानी हमारे साथ ही थैंक यू और थरी मीरवा से मोहम्मद इब्राहिम खास के लिए अदी सिद्रा थैंक यू प्यारे भाई आज तो भाई आप लोगों के इतने सारे कमेंट्स आए ना क्या बात है बहुत शुक्रिया आप लोगों का देखकर दिल ही गार्डन गार्डन थी वेंदो है अली मोहम्मद हमारे साथ नाजो दे बहुत शुक्रिया आपका इस दिन कहते हैं ब्रेक मेल खिली अचे थी ना बाबा एड़ी भी का गाल को निकाल और इनका अलावा सोनाला फुलपोटो हमारे साथ नाजो दे आपको हमारा प्रोग्राम पसंद आया उसके लिए बहुत शुक्रिया आदिल के दे सिद्रा ना बाबा कहीं थी टोक नक जेला सही डोर ढींदो इन करे असा न कंदा आयो बाबा न न तोबा तोबा और कहते ये सॉन्ग प्ले करें गानो तांजो पंज बजे वाले प्रोग्राम बुधूंदा ठीक है अख्तियार अली सिंधी साहब हमारे साथ मौजूद है अवां सलाम निनायन रिजवान साहब के सो थैंक यू सो मच ओके ओके अब्दुल गफार भाई आपका बहुत शुक्रिया आप हमारे साथ हैं और ये हमारे साथ हैं एक मिनट में देख लूं कोई नया बंदा तो नहीं हमारे साथ हां जी काबले सुकून हमारे साथ हैं काबले सुकून वालेकुम अस्सलाम डियर सिद्रा आई एम अलीशा सखर से आप हमें सुन रही हैं क्या बात है आपको वेलकम एंड खुशामदीद कहते हैं बहुत शुक्रिया हां नसरुल्ला भाई पुरानी परंपरा को भी पूरा करना चाहिए अच्छा यो मुखे रीजन खबर पे जी वही त जदी मां खिलनी आ त तवा के मां छो वणंदी आ हर सही चंगो तो के जी याद त अच्छी वची अच्छा रमजान भाई थैंक यू आप हमारे साथ है चाचा खालिद कहते डी स्किन ब्यूटी क्रीम वो यूज किया वाह सही वाह चाचो त चिमके तू ये दुखन वारो मिड़े ही थोड़ो ड्रामो हो एपिसोड खत्म थी चुको है ओके सो वरी तुम असा मुलाकात मुझी जेका थे पई उहा पंजे बजे वाले प्रोग्राम में थे पई सो पंजे बजे वाले प्रोग्राम में मुखे ज्वाइन कजो ठीक है सो ही सिलसिलो इते खत्म कयूं था वरी पंजे बजे मिलूं था सो पांजो इलाही सारो ख्याल रखजो अई उनखा अलावा जेके जेके मानू असा के बुधन पया नी सो उनन सबनी के बाबा चवनासी त तमा डी स्किन ब्यूटी क्रीम हुजे या वाइट इज अ प्रोडक्ट हुजे ये सब तमा इस्तेमाल कयो और तमा चाहिला सारा कमेंट होया सो थैंक यू सो मच ओ हेडो थैंक यू ओ हेडो छत खां भी वडो सफा वडो आसमान जेडो सो पाजो लाई सर
1: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज
2: نواز لیگ آزاد کشمیر میں حکومت ٹھاہرن لائے سادی اکثریت حاصل کرن جی دعویٰ کرے چھڑی پیپلز پارٹی تے مظفر آباد میں دھاندلی ہنگامو کرن جا الزام وفاقی وزیر امیر مقام سا گڈ پریس کانفرنس کندے رانا ثناء اللہ چھو آزاد کشمیر میں چونڈوں شفاف ماحول میں تھیو آہن آزاد کشمیر کے 45 سیٹن میں 23 تے نواز لیگ کامیابی مانی ہے گزرے لیے تھل چونڈن میں بھی 14 سیٹوں نواز لیگ کھٹیوں آہن مہاجرن کے 12 سیٹن میں بھی 10 سیٹوں نواز لیگ کھٹیوں بن سیٹن تے پی پی کامیاب تھی ہے دھاندلی جو پٹکو کندڑ 7 سیٹن میں رگو 3 سیٹوں کھٹے سگیا آہن مظفر آباد میں پیپلز پارٹی کے مانوں نے ایکشن کمیٹی سے گڈجی ہنگامو اور فائرنگ کی جن کے نتیجے میں ایک جنو مارجی ویو چودھری لطیف کے تگ کے ڈسٹرب کرنے لائے انہوں نے پورو زور لگایا سندھ پولیس کی مقرری کی بھی کوشش کی آزاد کشمیر کے عام چونڈن کے بے مرحلے میں بھی نواز لیگ میدان مارے ورتو 20 تکن میں 14 تے نواز لیگ کامیاب پیپلز پارٹی رگو 5 سیٹوں حاصل کرے سگی مظفر آباد ڈویژن کے 8 تکن مہاجرن کے 12 سیٹن تے ووٹنگ تھی خراب موسم سبب ایک تک تے چونڈ ملتوی کی وئی وزیر اعظم شہباز شریف پارا آزاد کشمیر کے چونڈ میں نواز لیگ کی کامیابی تے اگوان کارکنن کے وادھائیں شہباز شریف چو تو کشمیر نواز لیگ کے پالیسن تے اعتماد کیا ہے امریکہ ایران وچ میں گالیوں اج تھیندیوں امریکی صدر ڈونلڈ ٹرمپ تصدیق کرے چھری ڈونلڈ ٹرمپ چھو ہے تا ایران سا اج کھا گالیوں شروع تھی ویندیوں آبنا ہرمز بابت ایک معاہدہ موجود ہے ایران جے ایٹمی ہتھیارن تا ہتھ کھڑن وارو معاہدہ بھی حاصل کیو ویندو مانو مارن نتھو چاہیا خبر ہوئی تا حملے میں کترو نقصان تھیندو امریکہ سا ان وقت کا بھی گال بول نتھی رہی ہے عمان صاحب نہ ہرمز سے گالیوں تھی رہی ہیں چکتان میں گھٹتائی لائے نواں سال ساموں نہ آیا ایران امریکہ وچ میں پاکستان سالس طور کردار ادا کرے رہو ہے قطر بھی ضرورت پون تے مدد فراہم کندو ہے چین چکتان گھٹان لائے مدد فراہم کرن جی کوشش کرے رہو ہے ایرانی پردے وزارت کے ترجمان اسماعیل بقائی چھو ہے تو ایران جو گالیوں کندڑ وفد جا سب ممبر ایران میں ہی موجود ہیں فی الحال کہیں بھی وفد کی جی میزبانی کرن یا کہیں جو مہمان تھن جو ارادہ نہ ہے عمان صاحب نے ہرمز میں محفوظ رستے تے گالیوں جاری ہیں امریکہ ایران کے گالین کا پہ پاکستان سعودی عرب متحرک سعودی عرب کے پردے وزیر جو ایرانی ہمنصف عباس عراقچی سے فون تے رابطہ خطے میں جاری چکتان کے خاتمے لائے سفارتی کوششن تے زور بھرو ذریعے موجب ایرانی پردے وزیر عباس عراقچی فیلڈ مارشل سید آصف منیر سے بھی گال بول کی ہے وڈے وزیر سید مراد علی شاہ سا ورلڈ بینک کے کنٹری ڈائریکٹر بلورما امگا بازار کی ملاقات میروارن کے واد ویج میں رکاوٹ کے خاتمے لائے سندھ حکومت ورلڈ بینک تے گڈیل حکمت عملی تے اتفاق غذائیت صاف پانی سماجی تحفظ زراعت کے گڈیل فریم ورک ہیٹ آنن جو فیصلو وڈے وزیر چھو تو بارن میں غذائی کھوٹ انسانی ترقی آڈو وڈن چیلنجز میں ایک ہے بارن کی غذائیت بہتر بنانے لائے گڈیل ہدف مضبوط مانیٹرنگ سسٹم قائم کیا ویندو وفاقی گھرو وزیر محسن نقوی جی وزیر اعظم شہباز شریف سے لاہور میں ملاقات ملکی سیاسی اور سیکورٹی صورتحال تے گال بول ذریعن موجب گھرو وزیر محسن نقوی وزیر اعظم شہباز شریف سے ماڈل ٹاؤن میں گزرل نیے ملاقات کی ہوئی ملاقات دوران ملکی سیاسی سیکورٹی صورتحال تے گالیوں کی ہوئیں پنجاب کے شہر راول پنڈی میں برسات تباہی مچائے چھڑی پانی گھرن میں داخل روڈن تے بھی ٹن کھا چین فٹن تائیں پانی بیٹھل شہری سخت پریشان

0: بین تقریبات لائے ہانے اسا سا رابطہ کریو اسا وٹ ماتلی شہر واسل لائے ہوم ڈیلیوری جی سروس پر موجود آہے ودھک معلومات لائے موبائل نمبر 0371800-3920
1: ایڈریس سندھ پیور ڈرنکنگ واٹر ویجو سونیری بینک بدین روڈ ماتلی
2: तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
3: त पोइ जीए एफएम 90.4 मातली बदीन हिकु अहिड़ो एफएम रेडियो आहे
2: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
3: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जी एफ एम मातली बदीन
2: बसि पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
3: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
2: 0331-2525-786
3: जी हा 3135-2576
2: जी एफ एम रेडियो नेटवर्क
3: सिंध जो आवाज़।